0: and encouraging people, particularly the youth, to undertake acts of service. The drive also marks 25 years of Mr. Modi taking oath as the Chief Minister of Gujarat on October 7, 2001. It will continue till the 17th of next month. Senior BJP leader and Union Home Minister Amit Shah and Gujarat Chief Minister Bhupendra Patel launched the campaign from Mr. Modi's hometown of Vadnagar in Mehsana district of the state. The first day of the campaign is being observed as Seva Divas, under which blood donation camps have been organized across the country. India's textile exports increased to over 29,700 crore rupees in August this year as compared to over 25,600 crore rupees during the same month of the last year. The Ministry of Textiles said the exports increased by 16.1% as compared to August 2025. And in men's cricket, India will take on Afghanistan in the third and the final match of the T20 match of the series in Delhi today. The match will begin at 7:30 p.m. Indian Standard Time. And with that, we end this news bulletin.
1: در انتس آکاشوانی دهلی کنا هندی نانگریزین خبرون لنگین چگت بین میریم ویوی کدو آکاشوانی کرگلین
2: کیو آر کوڈ سکین کرو 5000 کا کیش بیک پاؤ واہ دل بن گیا پسا
3: یو پی آئی پین انٹرنگ صرف پیسے بھیجنے کے لیے
4: آر بی آئی کہتا ہے
3: جانکار بنیے سترک رہیے
5: खो गया इंतजाम
6: किसका
5: गुड्डी की फीस का
6: दिखा 20,000 का कर्ज फौरन जानती हो कौन दे रहा है सूद कितना है कर्ज बाजाब्ता तस्लीम शुदा अदारों से ही ले और उतना जितनी जरूरत हो वो भी जांच कर हो गया इंतजाम तनख्वाह एडवांस में भेजी है
7: आरबीआई कहता है
8: सही माली बर्ताव करे आपका बचाव
9: بسم اللہ الرحمن الرحیم غیرت نہ پیق پاؤ
1: میڈیم ویوی گدیو آکاشوانی کرگلین کسا تا سخ مستود کرگین دی خدمت لفت چکت سخ پت سانسنن لنگین مزد آخون محمد علی کاری تیسکتین دیر سخ مستود کولا
9: بسم الله الرحمن الرحيم

0: myocardial infarction ya heart attack po chana di khrag sa simple supply ba kani khrag supply ba khrag pe anu gera na to do it to suppose ki khrag pe oxygen po chin oxygen po ati cell un ni activity fila cell un so zinda lus pe ming na oxygen po mana zarin cellular level pe ka jese do di mati ux po mate lung po len mana matlab ka loss den mana den oxygen po khrag pe andeshin di khrag po first chakani na oxygen mangot khani na di khrag quantity her body cell electrolytes for zarin to malewa na cell death ya cell injury chachin to the cardiac pula mati sing pula supply ba kani mas vessel chi blood vessel chi do coronary artery chachin the coronary artery branch ni se anu ko mainly divide chachin chana si zyada tar hasala coronary anterior coronary arteries are composed aksha supply ta chin और कम यानी कि जासिक रियाबी साइड पर और लोअर साइड पे अनु मतलब पोस्टीरियर कोरोनरी आर्टरीज सप्लाई टाची चाना इंटीरियर कोरोनरी आर्टरी मन ज्यादा जरूरी क्योंकि 75% बच खेमोस ही मसल पुला सप्लाई कोर इंटीरियर कोरोनरी आर्टरी के नेत ध्यान ना इंटीरियर डिसेंडिंग कोरोनरी आर्टरीज अकन पो सब ज्यादातर वैक्सीन और दस मसल ज्यादा मेजोरिटी ऑफ द मसल हार्ट मसल पुला इंटीरियर डिसेंडिंग कोरोनरी आर्टरीज मतलब सप्लाई टाची chana dir sao chikana gar sin nazar bana sao ngata ta jese ki nalka cha tuppa dulin lusna ya pipe cha chhu dulin lusna khano time to time gandagi ang dese utna ka to de gandagi pipe bhi mal sacha gusin gusin lusse na da jaxik shakme ya jaxik chora chi shi us pe jate gas de da na chox da ati dik shagar saun umr hisab ka umr che hisab ka ya yan karan khachi ki dos bas ngata umr bachche ka snal la dik shagar nali nango se saun promotion promotion kula nalka जैसे कि अति था भी नलके या तुप्पी जरूर शख्स ने फ्रामोच हाथ सोचा है जैसे नलका बिल्कुल बंद सो जाता है नलका सफाई बार उसे दान ने सोचा दिखा और साउन फ्रामोच है नहीं उसे ने जैसे यहाँ सुनते पार्टिकल चीजें निकले बच्चे बंद सचिन या बंद मचाने देने फ्रामोच में वजह का अति हार्ड पोला ऑक्सीजन चिक बर का मंगमोर घोष पे जगह थपचमेन मंगमो नंबर क्वेश्चन ने जनता ते हार्ट पो ज्यादातर एक्सरसाइज नते बना हार्ट पो तेज धड़कन छना या इंसान चेगा कसम जिक्स में कसम अचानक ब्लड सप्लाई तेज शिक हार्ट की रेट पो हार्ट की बीटिंग पो मतलब सीनियर तो मुचा तेज छना कतो देव से चुक ब्रांजर मोचिन छना ब्यू ला इंजनल पेन जशिन गामी या अनयूजुअली मतलब एक्स्ट्रा हुमेल चिया ज्यादा लशी बना थेम्पेक्स दर्जना जी अच्छे नतना गेंच अच्छे नतना हुमेल बांच जिताना तो ब्रांस जर्मो का तो होना और द ब्रांस जर्मो को खुदी ज्यादा तर पर राइट लेफ्ट साइड पे अपाला योचिन या शोल्डर रिग्रेट छचिन दो चुक जर्मे का तो होना देखना दे मी चुक रेस्ट पे आना का तो ठीक छना खुद एक्टिविटी मतलब बांता पिन बांता मना जर्मो ब्रांस सेंटर पे का तो देखना खुद आराम बस आराम बाना खो ठीक का तो छना दो एंजाइनल पेन इन यानी कि वार्निंग साइन इन खो यूं मिलो चिक फिर जहां जा खची अनु हार्ट अटैक यूं मी चांस इन चेयर वन फिर सम फ्रॉम ऑस ऑस तीन सीन वो दी टाइम पे का खुद यंग परहेज बस से कोई लाइफस्टाइल पो मॉडिफिकेशन जैसे कि आते देखा स्पेरा तंजी ना दिन लाइफस्टाइल मॉडिफिकेशन पो ठीक बस बना ने खो दे आर्टरी ब्लॉकेज पो आर्टरी फ्रॉम चेकन पो यहां रिवर्स से चांस इन
1: कस सर ता दरिंग अति टॉपिक में कि लाइफ स्टाइल पे हाँ अति लाइफ स्टाइल पर अति गजुक चीक जख पर वो शेन कि गजुक रिक अति लाइफ स्टाइल पे का ना अति स्निंग का गजुक असर रिक छेत हाँ अति लाइफ स्टाइल पे वाजे का अति दी स्निंग जर मोनी का गजुक असर रिक छेत तेज को लची जर ना जैसे कि अतां सो रिंदुक मोटा छाना का तो स्निंग कमजोर छात जरे जरे गजुक असर रिक छेत
0: چانه نموز جیسے کہ دخصان اتز از انجینل پین یعنی کی نتیر خرغیر سنی سپلائی بکنے در سام فرمو چانا بانگ جتانا ورزش اک بنا چوک خواب برانگ پر زرمو زنگ پر ملک برانگ سنٹر پر کا زیادہ تا لیف سائٹ پر کا یا سنٹر اپ دی چسپ پر انکھا جی گا میدیس جیسے کہ آتی برانگ فغم نید رسوا دید یعنی کی میدی کھٹا پر کام پر انچا جین اور ریسٹ بنا ٹھیک کتو چانا خواہ زیادہ چانس ان کی ہارٹ وجہ کا دیزر موی ہوں سن زدو آتا زد انجینل پین ان دیز تو دنے انجینل پین پین جخصی مثلا نتی کھرار سا سین پہ کھرار نالیون پرمو چاہ چودا گا می گا کولیسٹرول مانگو گا تو اتنا باڈین فیٹس مانگو چھانا اتروسکلوس زر کنی اتا زر موی ہوں چین کھرار سا گاما باڈی ہر آرگان یا دکھرار سا پرمو چاہ چین چھانا ملسا چکنا یا کھرار دیرسا پرمو چاہ کرنے دے تو پی چورو چوخ پو डिसलॉस हो से मतलब देखा ना छक्स हो से ना खड़े दिन नाली प्रमोच करने ऑलरेडी प्रमोच सोच सोच करने दर्द से खत ना करतो चुप सप्लाई बंद चाचिन है ना कि नलका छू बंद चाचोस ला या था भी नलका